0: उनके नाम के ऐलान की खबर को शहसुर्खी बनाया है। हलफबरदारी की तकरीब आज दिन में 11 बजे होगी। वज़ीर-ए-आज़म नरेंद्र मोदी समेत सरकर्दा लीडर इसमें शिरकत करेंगे। मुश्तरका कमांडरों की कॉन्फ्रेंस के आखिरी दिन कमांडरों से खिताब करते हुए दिफा राजनाथ सिंह ने कहा कि जंग में बढ़तरी और दुश्मन से आगे रहने के लिए हैरत का उंसुर पैदा करें। इंतखाबी कमीशन ने असेंबली इंतखाबात और ज़मीनी इंतखाबात से मुतालिक इंडेक्स कार्ड और शुमारती आदाद व शुमार जारी किए। DRDO ने मकामी ग्लाइड हथियारों के निज़ाम तारा का कामयाब तजर्बा किया। इन खबरों को रोजनामा प्रताप ने पहले सफ़े पर जगह दी है। भारत और सिंगापुर इंसदादी दहशतगर्दी और सरहद पार जरायम पर मुश्तरक वर्किंग ग्रुप के 5वें इजलास में दहशतगर्दी और सरहद पार जरायम के लिए ताउन बढ़ाने पर मुत्तफिक। ब्रिक्स की सदारत के दौरान भारत MSMEs ताउन को फ़रोग देने की तैयारी में। इन खबरों को रोजनामा हिंदुस्तान एक्सप्रेस ने खसूसी तौर पर शाया किया है।
1: और आखिर में खास खास खबरें एक बार फिर। शुभेंदु अधिकारी आज सुबह मगरबी बंगाल के पहले BJP वजीर आला के तौर पर हलफ लेंगे। वजीर आजम नरेंद्र मोदी और वजीर दाखिला अमित शाह हलफ बरदारी की तकरीब में शिरकत करेंगे। तमिलनाडु में सरकार की तश्कील के बारे में गैर यकीनी सूरत हाल जारी है। लेफ्टिनेंट जनरल NS राजा सुब्रमण्यम को नया चीफ ऑफ डिफेंस स्टाफ मुकर्रर किया गया है। भारत के महकमे मौसमियात ने केरलम, जनूबी अंदरूनी कर्नाटक, तमिलनाडु और पुडुचेरी में अगले 2 दिन तक मूसलाधार बारिश की पेशगोई की है। और फुटबॉल में भारत ने 17 साल तक की उम्र की खवातीन के एशिया कप के क्वार्टर फाइनल्स में पहली बार जगह बनाकर तारीख रकम की है। इसी के साथ ये खबरनामा खत्म हुआ।
2: आकाशवाणी श्रीनगर मीडियम वेव जहातार 8.8 मीटर तो FM 77.5 MHz पर 8:05 सपी थी।
3: تمہین پیش خدمت سپانسرڈ پروگرام صحت بدن یہ پروگرام چھ تہتام وات تاوان ہیا ویلنس اینڈ ریسرچ سینٹر نزدیک پولیس اسٹیشن بٹ مالو سری نگر یہ ڈسک پائلس تو پروسٹیٹ وغیرہ خطرہ آپریشن وغیرہ علاج سپدان چھ فون 7051545788
4: السلام علیکم ورحمۃ اللہ وبرکاتہ صحت بدن پروگرام تہذی خدمت مزہ اک لٹ حاضر بہس تہ میزبان رشید نظامی تو تھی سی زانا یہ پروگرام پیش کران ہیا ویلنس اینڈ ریسرچ سینٹر نزدیک پولیس اسٹیشن بٹ مالو سری نگر تو یہ پروگرامس مجھے مختلف بمار نسبت کت کر پہیزس متعلق کت کر علاجس متعلق کت کر تم کت تم سی اخ انسان پریت رنگ پریت لحاظ بہتر روز ٹھیک روز تاز تتن ترن انسانس تمہ دہ پہ ست روزان یم سات سہ تھن پیوان یا دنیا مزان تو پتہ مختلف ناپرہیزی گھان مختلف انفیکشنز گھان تم پتہ ڈاکٹر صاحب علاج تہ دان وہ گو ساری بڑ کت عام انسان کت کن روز ٹھیک سہ کت روز صحت مند تمس کت کن پہ پن لائف گزارن لائف سٹائل کیا پہ تاؤن تمہن کتن سے گین کڑنچ کوشش کران بیچ تم کت دوستو یت پروگرام مجھ سپدان یم زن اس غلط فہمی کی پالمس کھینس چینس متعلق دوہن متعلق بمار متعلق زی اگر فلن چیز کھمو تم سی فلن بمار گھان اگر فلن چیز کھمو تم سی فلن چیز بڑان کم گھان تو یہ ہیا ویلنس سینٹرس مجھ زن ڈاکٹر صاحبان تعینات تمہن یمن کتن متعلق ونان تم پہ بڑ مدلل مفصل زانکاری دان تو آز تو اکس کمزوری متعلق کت بمار ونو سا یا کمزوری ونو سا تن ڈاکٹر صاحب سہ گو یم سات خاندر سپدان ومید سے نو رت گھت یا وری گھت ہسا یہ اس نو مہمان گھرس مز تو بعض وقت یہ تہ سپدان زس کالس پیارن پہ تو اس خبر اس خوشی ہن خبر کی تو آز کل وچان یہ زیادہ گھان خاندر اگر ونکینس ہت گھن رتس مز مگر ہتونی چھ اولاد جلدی میلان کی ات مز ہن زیادہ ہریر گھن اولاد نہ بننس مز وجہ کیا ات کیا ونو آز کرو ات پہ کت یہ بڑ امپارٹنٹ بڑ ضروری ونکینس یہ موضوع تو ات پہ کت کرنے خاطر ہیا ویلنس اینڈ ریسرچ سینٹرک MD ڈاکٹر فیروز احمد صاحب بیچ اتھی تعینات معروف ڈاکٹر صاحب ڈاکٹر محمد یاسین صاحب تم تیس تشریف تھے اسٹوڈیوس مز دونونی ڈاکٹر صاحب چھس بہ خیر مقدم کر
5: السلام علیکم
6: السلام علیکم
4: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ گڈنیت کرو فیروز صاحب سے سیت ات موضوع پہ کت یہ اولاد نہ بنن یا انفیٹیلٹی گو کیا
5: بسم اللہ الرحمن الرحیم چونکہ اللہ تبارک تعالیٰ اس یہ مہمان یوان یہ اخ نعمت اللہ تبارک تعالیٰ سند طرف حض آسان چونکہ اتھ فرمو کہ نکاح گھت ہر اکس مطلب گھر والن مالس ماجہ آسان تمہ کہ اس گھس اللہ تعالیٰ بارک تعالیٰ اولاد سوزن اور یہ اولاد ام سند خطر پگہ آسان حض اخ امید اخ آسان دنیا خطر تہ تو آخرتس مز تہ چونکہ حدیث پاک اخ ٹھ نبی صلی اللہ علیہ وسلم فرمو کہ انسان تر چیز تراوان پانس پتہ یل نیران صدقہ جاریہ مز اخ تراوان اگر کھا علم نافیہ ام آس کورمت یعنی مطلب سہ علم

0: के थ्रू 10+2 मेरिट के बेसिस पे हम एडमिशन कर रहे हैं। जैसे ही इसमें से प्रोसेस ऑनलाइन है तो इसमें ग्रीवेंसेस रहती है, तो हमने ग्रीवेंस रिड्रेसल का एक मैकेनिज्म बनाया है इसमें। तो उसमें एक टिकटिंग का सिस्टम है, एक टिकट जनरेट होता है स्टूडेंट के लिए, तो वो टिकट बैक एंड पे उसका रेजोल्यूशन होगा और वो उसका क्लोजर होगा, वो सारा सिस्टम में इनबिल्ट है। और एक और बात है कि स्टूडेंट को अगर कोई भी चैलेंज आता है, किसी भी DDP सेंटर में ना जाए, नियर बाई कॉलेज में जाए, वहां से उसको फैसिलिटेशन होगी और उसको बताया जाएगा कि क्या उसको करना है। इसमें कोई ऑफ डे नहीं है, जो पब्लिक हॉलीडेज है वही ऑफ है, जो पब्लिक हॉलीडे है उस दिन भी एडमिशन प्रोसेस हो सकता है, उस दिन भी स्टूडेंट पेमेंट भर सकता है, बाकी प्रोसेस ऑनलाइन है।
1: गुलशन कल्चरल फोरम कश्मीर के अहतमाम सपद आज बड़गम जिल के बदरन मागाम इलाकस मज समनबल नव त्रेन दोहन हूं अदबी मेल शुरू। मरकजी सरकार चे कल्चर वजारत सिंद माली अथवा मुनद सपदमित अमे मेल दस तुल जम्मू कश्मीर वक्फ बोर्ड चेयरपर्सन डॉक्टर सईद दरखशा अंद्राबी मेल चे इब्तदाई रस्मि हिंद सदारत दिस नामवर अदीब प्रोफेसर गुलशन मजीदन अंजाम यल जन जम्मू कश्मीर एकेडमी ऑफ आर्ट कल्चर एंड लैंग्वेज सबक सेक्रटरी डॉक्टर रफीक मसूदी खास मेहमान सिंद हैसियत मौजूद अस फॉर्मिक जनरल सेक्रटरी गुलशन बदरीन कोर मेहमानन हुंद इस्तेकबाल यल जन नामवर कलमकार तो ब्रॉडकास्टर डॉक्टर सतीश विमलन कलीदी खुतब पेश कोर। तकरीब मज आकाशवाणी न्यूज श्रीनगर डायरेक्टर तो सरबराह तारिक रथर तौजूद पन्नस किताबस मज वो डॉक्टर सईद दरखशा अंद्राबी जमि कस्म चो तकरीबों सूच आम लूकन अंदर पन्नस तहजीबस तो तमदनस मुतलिक बेदारी पद सपदान आकाशवाणी न्यूज श्रीनगर के सरबराह तारिक रथर सत कान वो तमो
2: ये मिनिस्ट्री ऑफ कल्चर का प्रोग्राम है, उनके टाउन से ये मुलाकात किया जा रहा है और ये प्रोग्राम अशद जरूरत है अपनी लैंग्वेज को बचाने के लिए। आलमी सतह तक ये कश्मीरी जुबान बोली जाती है और हमें उम्मीद है जो यहाँ से वाबस्ता जो अदीब है, स्कॉलर्स हैं, क्रिटिक्स जो है यहाँ पर, ये आलमी सतह तक पहुंचे हैं और यहाँ सारे पद्मश्री वगैरह ये कश्मीरी जुबान ने दिए हैं। और गुलशन कल्चरल फोरम एक ऐसा इदारा है जिससे यूथ से लेकर बुजुर्ग तक लोग वाबस्ता है।
1: प्रोग्राम के मकसद मुतल्लिक वोन गुलशन बदरनियन आकाशवाणी न्यूज श्रीनगर
3: پٔتمو ترٛہو ؤریو پٮ۪ٹھ چھِ أسۍ مُتوٲتِر یہِ فیسٹِول کران، اَمہِ بغٲر تہِ مُختٔلِف نِشستہٕ، مگر یہِ فیسٹِول چھُ تحریٖک ساز فیسٹِول ترٛٮ۪ن دۄہن ہُنٛد، پٔتمیو 30 ؤریو پٮ۪ٹھ چھِ أسۍ مُتوٲتِر کران، تہٕ اتھ منٛز چھُ مقصد آسان یی زِ سٲنۍ یِم فنکار، سٲنۍ یِم شٲعر، سٲنۍ یِم سمن أکسٕے جایہِ ترٛٮ۪ن دۄہن یِوان موقعہٕ اکھ أکِس سۭتۍ کتھ کرنُک، تہٕ ٹرنڈ کیاہ آسہِ وقتٕچ، سۄ ٹرنڈ کران یِم فیٖل، سۄ ٹرنڈ وٕچھان تہٕ اکھ أکِس نِش زانان زِ وقت کتہِ چھُ، اسہِ کُکُن چھُ پکُن، اسہِ کِتھ کٔنۍ چھُ پکُن، تہٕ یِمن چھِ اتھ پٮ۪ٹھ حوصلہٕ افزٲیی تہِ گژھان تہٕ بیٚیہِ چھُکھ ہیٚچھنُک موقعہٕ تہِ مِلان زِ سانہِ نیہِ
1: تقریبی دوران آو کلچرل ایکٹیوسٹ جی آر حسرت گڈھاس وری 2024 تہٕ حقانی میموریل ٹرسٹ کس سابق سربراہ ماسٹر غلام محمد ڈارس وری 2025 باپت گلشن کلچرل فورم ایوارڈ دن آز گرو دیو رابندر ناتھ ٹائگور سن اکھ ہتھ 65 جنم جینتی ات سلسلس مز سپد درس ملکس مز پروگرام منعقد نائب صدر جمہوریہ سی پی رادھا کرشنن وزیر اعظم نریندر مودی بچاو وزیر راجناتھ سنگھ تو داخلہ وزیر امت شاہن ات موقع پہ رابندر ناتھ ٹائگور سن ادبی تو سماجی خدمت سے یاد کران تم خراج عقیدت پیش کورمت جموں کشمیر لیفٹنٹ گورنر منوج سنہان رابندر ناتھ ٹائگور سن جنم جینتی پہ تم خراج عقیدت ادا کورمت اکس پیغامس مز دیت ایل جی ان تم اخ عظیم دانشور شاعر تو مفکر قرار آئی پی ایل کرکٹس مز لگے آز گجرات ٹائٹنز ٹیمس راجستھان رائلز ٹیمس سیت مقابلہ یہ میچ یہ شام 7:30 جے پور کس سوائے مان سنگھ سٹیڈیمس مز گندنا جم رینج انسپیکٹر جنرل آف پولیس بھیم سین توتین ہز پولیس افسرن ہز اکس میٹنگ مز خط کس کلہم سلامتی صورتحال سام آئی جی پی این دیت امن امان برقرار تھونہ تو سرحدی علاقن مز چوکسی بڑھونے باپت سیکورٹی ایجنسین تو فورسز درمیان قریبی تال میل کس ضرورتس پہ زور نیشنل لیگل سروسز اتھارٹی کے اہتمام سپد آز پور ملکس مز موجود وری چین دومین قومی لوک عدالتن ہن سنز یمن عدالتن دوران آئی واریہن معاملن ہن سنوائی کرنا یمن مز اکثر بوز شوز دس انزراونا آئی خبر اند واتناونا برون ہیڈ لائنن پہ بیاکھ اک نظر سوندو ادھیکارین تل آز مغربی بنگال کس وزیر اعلیٰ سند حیثیت حلف وزیر اعظم نریندر مودی کرن پگہ تلنگانہ دور جموں کشمیر من سپز اننت ناگ لیفٹنٹ گورنر منوج سنہا سندس قیادتس منشیات مخالف پد یاترا منعقد